0: दो पत्ते पतझड़ के पेड़ों से उतरे थे, फिर उगने की चाहत में उस सहराओं से गुजरे। जब दरख्त हमारे लिए इतना कुछ करते हैं तो क्यों ना हम उनकी खातिर एक कदम उठाएं। जरा सोचिए कि जंगलात हमारे लिए क्या कुछ करते हैं। जंगलात दर्जा हरारत में कमी लाते हैं, ऑक्सीजन मुहैया करते हैं, कार्बन डाइऑक्साइड जज्ब करते हैं, माहौल को ठंडा और खुशगवार करते हैं, परिंदों के लिए ठिकाना है, सैलाब में रुकावट बनते हैं। ये हकीकत है कि जंगलात इंसानी जिंदगी का लाजमी जुज्व हैं। इसलिए अपने हिस्से का पौधा लगाइए ताकि आने वाली नस्ल तक वो एक तनावर दरख्त बनकर खड़ा हो। अ पब्लिक सर्विस मैसेज बाय यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब।
1: Sufi sings who? That which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
3: ایک نیا انداز،
4: ایک نئی سوچ،
3: ایک نئی پہچان،
4: ایک نئی لگن۔
3: UCP میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان۔
4: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے،
3: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی،
4: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں، UCP نمبر 1۔
3: جب ملتی ہے لگن،
4: محنت،
3: کامیابی اور خلوص،
4: تو بنتی ہے
3: UCP کی دنیا۔
4: آپ سن رہے ہیں FM 92.6۔
3: سنتے رہیے۔
5: Assalamu alaikum. My name is Amna Naeem and I'm lecturer in the Faculty of Languages and Literature, UCP. I would like to first introduce the idea that we launched this initiative of Reading Circle, and it was launched by Faculty of Languages and Literature in 2022 to rekindle the art of reading and to put an emphasis into this habit. I would like to now switch to Ms. Zarmina to introduce the book, that why we have selected this particular book, and then we'll move on to our discussion.
6: Assalamu alaikum. Thank you so much, Amna. We have selected this book for this particular reason that in the 21st century, the first and the most important thing is our mental health, our spiritual health, and physical health as well. So this book is basically a classic in the realm of that idea, and it is very essential that if you want to learn personal development, leadership skills, and if you're looking for effective self-growth and self-mastery, and you want to flourish in your leaderships and relationships, this book, Seven Habits of Highly Effective People, is one of the best books. And this book has been sold for 40 million copies have been sold, and it is one of the best sellers. And the best part about this book is that this book has been translated into 40 languages. So obviously, when we have such wide readership, so we really understand that why is it so important to read such a book, which can provide you not just, a personal, help as well, and you can get interpersonal relationships and help in that as well. And my first question to Dr. Muhammad Tayyab is that do you think that a book can change anybody's life, or especially the perspective of looking at life as well?
7: Thank you so much. First of all, जो आपका पहला सवाल है कि book can change our life or not, इसका जवाब है absolutely yes. अगर बुक आपकी लाइफ चेंज नहीं कर सकती तो इल्हामी किताबें क्यों आती हैं? अगर बुक चेंज नहीं कर सकती तो फलसफे और थीरी और नॉलेज और ये सब क्यों आता है? तो हमें यह समझना होगा कि अच्छा अगर हम चेंज नहीं हो सकते तो फिर हमारा हिसाब किताब क्यों होगा, अगर हम चेंज नहीं हो सकते तो हमारी हरकतों का अजाब हमें क्यों होगा, अगर हमारी नेचर में कस्टमाइजेबल फीचर नहीं है, या हमें ट्रेन नहीं किया जा सकता, या हमें एजुकेट नहीं किया जा सकता, या हमें सिविलाइज नहीं किया जा सकता, तो फिर कसूर हमारा कैसे हुआ? सपोज हम थे ही ऐसे तो हमने ऐसी हरकत कर दी, तो देन वाई आर वी रिस्पॉन्सिबल? तो अगर ये आइडिया डिनाई कर दिया गया कि किताब हमें चेंज नहीं कर सकती, और यानी किताब का क्या मतलब है, किताब का नॉलेज, तो अगर इल्म हमें चेंज नहीं कर सकता और जानवर भी इंस्टिंक्टिवली रिस्पॉन्ड कर रहे हैं और हम भी कर रहे हैं, तो फिर हमारे में फर्क क्या हुआ? तो किताब जो है, जो नॉलेज है, वो इंसान के शऊर में जब तहलील होता है तो उसका सारा कुछ चेंज हो जाता है। और हाँ, ये बात जरूर हो सकती है कि इस बुक का क्या इफेक्ट है, किस बुक को पढ़ने से क्या होगा, बट इस बेसिक आइडिया को आप डिनाई नहीं कर सकते कि किताब पढ़ने से फर्क पड़ता है या नहीं पड़ता। ये सोच रुकावट हो सकती है कि किताब पढ़ने से लाइफ नहीं चेंज हो सकती, बट ये किताब का कसूर नहीं हो सकता। वो लोग जो अलाउ नहीं करते अपने आप को चेंज, क्योंकि चेंज अनकंफर्टेबल आइडिया है, आप इवन अपने दुखों के साथ बड़े कंफर्टेबल हो जाते हैं, एडिक्टिव हो जाते हैं। तो किताब जैसे ही उसको हिलाती है और सोच, आपकी सोच को सवाल किया जाता है, इट इज वेरी अनकंफर्टेबल टू फेस द ट्रूथ। तो आपके बारे में भी कुछ सच होते हैं जो आपने खुद भी खुद को नहीं बताए होते। तो किताब जब उन सच्चाइयों को खोलती है तो इंसान अनकंफर्टेबल होता है, बिखरता है, टूटता है, और वो दौड़ता है अपनी अना के बुत की तरफ। तो वो रेजिस्ट करता है आइडिया ऑफ रीडिंग द बुक। अदरवाइज कोई भी बड़ा दिमाग और कोई भी ओपन माइंडेड इंसान और कोई भी खुले दिल से देखने वाला इंसान और कोई भी नई पॉसिबिलिटी पे यकीन और ईमान रखने वाला आदमी इस ऑप्शन को डिनाई नहीं करेगा, बिकॉज इंसान इन्फ्लुएंस करता भी है और उसे किया भी जा सकता है, क्योंकि सिविलाइजेशन की विजडम उसके अंदर है। किताब को ये एक बंदा अपने वहम तो नहीं लिख रहा ना। अब ये जिस तरह ये किताब है, इसके पीछे रिसर्च खड़ी है, साइकोलॉजी की रिसर्च खड़ी है, परसुएशन की रिसर्च खड़ी है, सेल्फ हेल्प का योनरा खड़ा है, उसकी ऑब्जर्वेशन है, उसका उम्र का तजुर्बा है। अब किताब से इस्तफादा भी ना करना, किताब अच्छा, वो ये वो बंदे कह रहे हैं किताब से, किताब को पढ़ने से कुछ नहीं होता, उम्र भर सिलेबस के अलावा किताब पढ़ी भी कोई नहीं होगी। तो ये बड़ी एक अजीब बात है कि जब तुम किसी बड़ी बुक से आशना नहीं हुए और किसी गहराई में उतरे नहीं हो और तुम उसकी गहराई को मानने से इनकार कर रहे हो, ये ऐसे ही है कि साहिल पे खड़े होकर समुद्रों की बातें करना, तो फिर किताब पढ़े बगैर किताब पे राय देना किताब की भी तोहीन है।
5: सर, आपसे पहला सवाल मेरा ये है कि जनरली हम आजकल देख रहे हैं कि देयर इज अ कोलैप्स ऑफ रिलेशनशिप्स हैपनिंग इन एवरी रियलम, बी इट प्रोफेशनल लाइफ और पर्सनल लाइफ। शादियां भी बहुत टूट रही हैं, तलाक हो रही है, ब्रेकअप्स हो रहे हैं, और साथ ही हमारे यहाँ प्रोफेशनल लेवल पे तो वैसे ही लोग बहुत ज्यादा इस बारे में बात करते हैं कि जी आप रिलेशनशिप नहीं बना सकते, दोस्तियां नहीं बना सकते। तो ये बुक इस बात को बहुत अच्छे से एड्रेस करती है कि आपको पर्सनल और इंटरपर्सनल रिलेशनशिप्स, प्राइवेट रिलेशनशिप्स और प्रोफेशनल रिलेशनशिप्स को कैसे स्ट्रेंथन कर सकते हैं, कैसे बिल्ड करते हैं और फिर कैसे स्ट्रेंथन करते हैं। तो उसके बारे में सबसे पहली वो एक बात करता है प्रोएक्टिव और रिएक्टिव अप्रोचेस को। तो मैं चाहूंगी कि आप उस पर प्लीज रोशनी डालें कि
7: इस किताब का जो सबसे पहला फायदा इंसान को होता है ना, वो एक रिएक्टिव बंदा होना छोड़ देता है और वो प्रोएक्टिव हो जाता है। अब ये दो बंदे कौन है? ये दो ज़हनियत हैं, ये दो पर्सपेक्टिव हैं अबाउट लाइफ, ये दो पैराडाइम हैं जिनको बंदा लेके चलता है। कैसे? प्रोएक्टिव बंदा हर स्टिमुलस को रिस्पॉन्स नहीं करेगा, हर ऐरे गहरे की बात का जवाब दिया जा सकता है, हर क्रिटिसिज्म गले लगाया जा सकता है, हर ए बी सी डी के उसको किया जा सकता है। प्रोएक्टिव बंदा कौन होता है? जो स्टिमुलस को रिएक्ट नहीं करेगा, रिस्पॉन्ड करेगा। रिस्पॉन्स और रिएक्ट में क्या फर्क होता है? रिस्पॉन्ड एक कॉन्शियस डिसीजन है, यानी आपने स्टिमुलस भेजा, इसको पर्सनल इशू बनाए बगैर एज ए ऑब्जर्वर और एज ए कॉन्शियस इंसान आप उसको एनालाइज जो है वो करते हैं कि इसको रिस्पॉन्ड करना भी है कि नहीं, कब करना है, करने की जरूरत है, अगला डिजर्व करता है, अगला इस काबिल है, अगला इसको समझ सकता है, ये उसके लिए क्या नतीजे लाएगा, ये कर सकता है कॉन्शियस इंसान जो रिफ्लेक्टिव मोड में होता है। रिएक्टिव आदमी इंपल्सिव मोड में होता है, वो जानवर की तरह होता है। हाँ, आप पत्थर मारे वो टांग मारेगा। तो रिएक्टिव बंदा जो है ये सर्कमस्टेंसेस को ब्लेम करता नजर आएगा, रिएक्टिव बंदा अगले को पड़ जाएगा, रिएक्टिव बंदा आपके गले पड़ जाएगा, रिएक्टिव बंदा जिम्मेदारी कबूल नहीं करेगा, रिएक्टिव बंदा कहेगा चूंकि बाकी सारों ने ऐसा किया था तो इसलिए ऐसा हुआ। प्रोएक्टिव आदमी के ना फीचर याद रखें, प्रोएक्टिव आदमी को आप शादी में ले जाएं, जॉब में, जहां मर्जी ले जाएं, उसकी एक क्वालिटी होगी, वो जिम्मेदारी ऑन करेगा, अपने हालात की भी, अपने हैप्पीनेस की भी, अपने इमोशनल ہر چیز کی, ٹراما کی بھی, چبل سٹی کی بھی, ریگولیشن, وہ ذمہ داری آن کرے گا. پھر وہ اچھا, پھر دوسری بڑی کوالٹی پرویکٹیو بندے کی, وہ انیشیٹو لے گا. وہ یہ نہیں کہے گا مجھے کسی نے کہا ہی نہیں تھا, آپ مجھے کہتے تو میں کر دیتا, میں کیوں کروں, یہ میرے ساتھ برا. یہ جو ہوتے ہیں نا بلیم جو کرتے رہتے ہیں, میرے ساتھ برا ہوا, میرے ساتھ یہ ہوا, وکٹم پلے کرنا, ریئیکٹو بندہ وکٹم یا وکٹم کی طرف کھڑا ہو جائے گا, مطلب وہ کسی پرابلم میں کھڑا ہو. پرویکٹیو بندہ ذمہ داری لے گا, اور پرویکٹیو بندہ انیشیٹو لے گا, اور پرویکٹیو بندہ دیکھے گا میں کیا کر سکتا ہوں. اس کے جو فوکس کی اورینٹیشن ہوگی وہ اس بات پہ ہوگی وٹ کین بی ڈن, نہ کہ وٹ ہیز بین ڈن ٹو می. ساری زندگی اس بات کو روتے رہنا میرے ساتھ برا کیا ہوا, تو آپ وہ کیوں نہیں کر ڈالتے جو آپ کے اختیار میں, اور اختیار میں بہت ساری چیزیں ہوا کرتی ہیں.
6: دس لیڈس ٹو دی ادر کوشچن دیٹ جب ہم یہ ساری سچویشن دیکھتے ہیں تو ہمارے ذہن میں ایک سوال آتا ہے دیٹ واٹ از ارجنٹ اینڈ واٹ از این امپورٹنٹ ٹاسک. اور یہ بک سب سے زیادہ اس چیز کو ایڈریس کرتی ہے, اینڈ دا ٹرم دیٹ از یوزڈ از دا ڈفرنس بٹوین سرکل آف انفلوئنس اینڈ دا سرکل آف کنسرن. تو ہاؤ ڈو یو تھنک دیٹ دس کین بی ویری مچ بی ریلیٹڈ ٹو آر لائف ایز ویل.
7: میں نے تھراپی سیشن میں بھی بیٹھتا ہوں بطور سائیکالوجسٹ, وہ بندے چینج نہیں ہوئے جن کا فوکس ان چیزوں پہ تھا جو ان کے کنٹرول میں نہیں ہے. مثلاً میرا ہسبینڈ میرے ساتھ ایسے کیوں بیہیو کرتا ہے, تمہارے کنٹرول میں اپنا بیہیویئر ہے کہ اس کا بیہیویئر ہے, تمہارے کنٹرول میں اپنا رسپانس ہے کہ اس کا رسپانس ہے, میرے پاپا نے میرے ساتھ چھوٹے ہوتے ایسے کیوں کیا تھا, اب پاپا ہیں نہیں, پاپا بھی چلے گئے, آپ اس بات کرو نا کیوں رو رہے ہو. آپ میں نے ان سے گھنٹوں بات کر کے دیکھی, وہ سرکل آف کنسرن پہ فوکس کرتے ہیں. سرکل آف کنسرن کیا ہوتا ہے؟ جو انہیں چاہیے, جیسا انہیں چاہیے تھا, جو ان کے اختیار میں ہی نہیں. سرکل آف
5: نے آپ کو کہیں نہ کہیں سینٹر پہ رکھا ہوتا ہے,
7: وہ بس اس بات پہ فوکس جو کر رہے ہیں جو ان کے کنٹرول میں نہیں ہے بٹ انہیں چاہیے, لیکن جو ان کے کنٹرول میں ہے وہ کرتے نہیں ہیں. فار ایگزامپل دیکھیں, سرکل آف انفلوئنس میں کیا ہوتا ہے, میں اپنی سوچ چینج کر سکتا ہوں, میں اپنا رسپانس چینج کر سکتا ہوں, میں اپنے خیالات چینج کر سکتا ہوں, میں اپنی نالج بڑھا سکتا ہوں, میں اپنا رویہ چینج کر سکتا ہوں, میں اس کے رویے پہ خاموشی اختیار کر سکتا ہوں, اس کو نہیں باندھ سکتا, میں اس کی باتوں کو دل پہ لینا چھوڑ سکتا ہوں, اس کی باتوں کو نہیں ختم کرا سکتا. ہم کہتے ہیں کوئی مجھے ایسا نہ بولے, اب میں ساری دنیا کے بچے باندھا ہوں کہیں پہ, ایسا نہیں ہو سکتا. آپ یہ لرن کرتے ہیں کہ پانی میں رہتے ہوئے کشتی کو پانی سے بچانا ہے. وہ کشتی پانی میں چل رہی ہوتی ہے, پانی کو اندر نہیں جانے دیتی. ڈیمیج وہ ہوتا ہے جو باہر کی باتوں کو گلے سے لگا. تو سرکل آف انفلوئنس پہ فوکس کرنے کا مطلب ہے اپنے کرنے کے کام جو کیے جا سکتے ہیں اپنی انرجی ادھر ڈائریکٹ کریں. ہم نے انرجی, اچھا میں اس بات کو یوں سمجھاتا ہوں, ریزلٹس آپ کے کنٹرول میں نہیں ہوتے. آپ کہتے ہیں کہ اگلا مجھے ویسے چاہے جیسے میں چاہتا ہوں, یہ نہیں ہو سکتا. آپ کیا کر سکتے ہیں, آپ اس کی کیئر کر سکتے ہیں, اس کا خیال رکھ سکتے ہیں, اس کا حال پوچھ سکتے ہیں, اس کے ساتھ اچھے ہو سکتے ہیں, اس کی پسند کنٹرول نہیں کر سکتے. تو جب ہم کنٹرول کرنا چاہتے ہیں دوسرے کے رویے کو تو ہم ایگزاسٹ ہو جاتے ہیں. خود کو ایڈجسٹ کیا جاتا ہے, اگلے کو باؤنڈ نہیں کیا جاتا, اور دوسرے کو چینج کرنے کی خواہش خود کو توڑ دیتی ہے انسٹیڈ کے خود کو چینج کریں.
5: ناؤ وی آر گوئنگ ٹو ٹیک گو فار میوزیکل بریک, اس کے بعد انشاءاللہ ملتے ہیں, پھر اپنے ڈسکشن کو آگے جاری کرتے ہیں.

0: हुनर नहीं महारत है, ये सिर्फ रेडियो नहीं एक नई आवाज है जो बनाए आपके दिन को और खूबसूरत। आपकी दुनिया हमारी दुनिया, यूसीपी की दुनिया, एफएम 92.6।
1: वेलकम बैक टू ऑल ऑफ यू। हम आप यहाँ से अपना डिस्कशन शुरू करेंगे। हम बात कर रहे थे प्रोएक्टिव और रिएक्टिव अप्रोचेस की। सर, आपने कंपैरिजन तो किया है कि प्रोएक्टिव बंदा कैसा होता है, रिएक्टिव बंदा कैसा होता है, लेकिन प्रोएक्टिव अप्रोच जो कि दुरुस्त सिमत है, उसको कैसे बिल्ड करना चाहिए हर इंसान को?
2: देखें, आप स्टिमुलस और रिस्पॉन्स की शक्ल में इस प्रोसीजर को पहले समझें। उसने जो मेरे बारे में कहा, लेट्स से ये स्टिमुलस है। अब आर कवि कहते हैं कि स्टिमुलस और रिस्पॉन्स के दरमियान आप खुद किधर थे। मसलन उसने गाली दी, आपने भी दे दी, तो इसका मतलब है कि आपके रिस्पांस और उसके स्टिमुलस के दरमियान आप थे ही नहीं। पहली चीज है सेल्फ अवेयरनेस। सेल्फ अवेयरनेस का मतलब सिर्फ ये नहीं है कि मैं फलाऊं फलाऊं। सेल्फ अवेयरनेस का मतलब है अपनी थॉट्स की अवेयरनेस। एक सोच जो आने लगी थी उसको ऑब्जर्व क्यों नहीं किया आपने? वाइट आपको तो 6-7 ख्याल आए, एक आपने चूज क्यों किया? वो सिलेक्शन बाय चॉइस होनी चाहिए, वो कॉन्शियस चॉइस है कि मैं यहाँ बोलूंगा या नहीं। फिर इंटरप्रिटेशन आपकी चॉइस है, आप उसकी बात को और तरह इंटरप्रेट करें, आप और तरह फील करेंगे। आप उसको यूं इंटरप्रेट करें कि ये उसकी सोच है मेरे बारे में, इसका मेरे साथ कोई ताल्लुक नहीं है, तो असर ही कोई नहीं होगा। तो पहली चीज है सेल्फ अवेयरनेस, अपने इमोशन की, अपनी थॉट की, अपनी एनर्जी की और दूसरे के भी थॉट, इमोशन और एनर्जी की। फॉर एग्जाम्पल, जब किसी ने आपके तनकीद की, वो बंदे जिनके इमोशन डिस्टर्ब हो जाते हैं ये रिएक्टिव बंदे हैं। जो कॉन्शियस बैठे होंगे वो उस तनकीद को बच्चे, फॉर एग्जाम्पल आप टीचर हैं और एक बच्चे को लगता है कि मुझे तो आपका एक लफ्ज भी समझ नहीं आता, नाउ यू कैन अंडरस्टैंड दैट। अपने ओवरऑल फीडबैक को आप जानती हैं, अपने कैलिबर को जानते हैं, अपनी नॉलेज की अवेयरनेस है और इस पॉसिबिलिटी को भी जानती हैं कि बच्चा डिस्टर्ब होगा, बच्चा नहीं सुन रहा होगा, मैं उसकी सतह पे ना आ सकी होंगी। तो इंस्टेड ऑफ रिएक्टिंग यू रिफ्लेक्ट अबाउट यूअर मेथोडोलॉजी एंड अबाउट हिज कॉमेंट, और उस वक्त आप कोई रिस्पांस नहीं करेंगी, आप अंडरस्टैंड करने की कोशिश करेंगी कि ये जो कह रहा है ये ठीक है कि नहीं है। तो आप रिएक्टिव
1: स्टेट ऑफ माइंड क्या है,
2: यानी कि आप रिएक्टिव नहीं हुए, रिफ्लेक्टिव हुए। रिफ्लेक्टिव मूवमेंट में रियलिटी खुलती है, रिएक्टिव होते हुए अकल हाईजैक हो जाती है, आप गले पड़ जाते हैं। फिर जब सेल्फ अवेयरनेस होगी तो रिफ्लेक्शन का अमल इनेबल होगा, अदरवाइज तो आप जवाब देने पे तुल आएंगे और उसको कॉन्फ्लिक्ट इनवाइट की तरफ ले जाएंगे। फिर इसमें एक विल होती है, यानी सेल्फ अवेयरनेस के बाद आपकी विल है, यू चूज समथिंग। और मैं इसमें लास्ट बात आपको बताऊं जिससे हम प्रोएक्टिविटी एनेबल करते हैं, फ्रीडम टू चूज द रिस्पॉन्स हमेशा आपके पास होती है। उसका बिहेवियर आप कंट्रोल नहीं कर रहे, उसको रिस्पॉन्ड आप कर रहे हैं। आपको बॉस ने बुला के 4 बातें सुनाई है, रिस्पॉन्स ये तय करेगा कि वो बातें किस तरफ जाएंगी।
1: True.
2: उसकी बातें नहीं आपको मसला कर रही, उसकी बातों को फिर रिस्पॉन्ड कैसे किया? उसने आपकी गलतियां बताई, आप रिएक्टिव हो गए। तो क्या ये पॉसिबिलिटी नहीं है कि आप गलतियों को जायजा लें, जो जेन्युइन है उन पे माजरत करें, जो दूसरी हैं उसके बारे में भी कुछ बताएं और एतमाद जीत लें?
1: और अक्सर उस हीट ऑफ द मोमेंट में आपका दिमाग उस तरह चल भी नहीं रहा।
2: अगर आप रिएक्टिव होंगे तो आप उन्हें गले पड़ जाएंगे, अगर आप रिफ्लेक्टिव होंगे तो आप उस क्रिटिसिज्म को अपॉर्चुनिटी लेंगे, रिलेशनशिप बिल्ड कर लेंगे उस बंदे के साथ। उसने बुलाया था बेइज्जती करने वापसी पे, आप उसका दिल जीत के आ गए, तो आप बताएं फिर। पर ये एनेबल नहीं हो सकता कॉन्शियस, रिफ्लेक्टिव और प्रोएक्टिव हुए बगैर।
3: इससे एक अगला सवाल जो जनरेट होता है, जो बुक में बहुत ज्यादा वजाहत की गई है इस बात पे, वो ये है कि आप जब भी कोई चीज या आइडिया शुरू करें, यू शुड ऑलवेज बिगिन विद दिस थिंग दैट यू शुड हैव द एंड इन योर माइंड। तो उस पे क्या इसका रिफ्लेक्शन होता है आपकी पर्सनल रिलेशनशिप पे और प्रोफेशनल रिलेशनशिप पे, उसको आप इस किताब के साथ किस तरह रिलेट कर सकते हैं?
2: जर्मीना, देखें, मकसद के तयन के बगैर रस्तों का इंतखाब नहीं हो सकता। अब इस बात पे गौर करें ना कि मैं बाजार जा रहा हूँ, मुझे ये ही नहीं पता मैं क्या लेने जा रहा
3: हूँ,
2: तो मैं किस दुकान से क्या लूंगा, मुंतशिर हो जाऊंगा। और अगर पता है मैं दही लेने जा रहा हूँ तो क्या होगा, मेरे रस्ते भी तयन भी हो जाएगा, दुकान का डिसीजन भी हो जाएगा, सारा कुछ हो जाएगा। ठीक है, तो बिगिन विद एंड इन माइंड क्या है कि आप इख्तिताम को जहन में रख के आगाज को तय करें, मतलब आप क्या क्यों कर रहे हैं।
3: You should know your destination, especially when you're walking.
2: अब देखें, ये आप इसको यूं समझें, वाई के जवाब के बगैर हाउ का जवाब मुमकिन नहीं है।
3: ट्रू,
2: यानी कि मैं क्या क्यों कर रहा हूँ के जवाब के बगैर میں یہ کیسے کروں گا کا جواب درست نہیں ہوگا. جب آپ اینڈ ذہن میں رکھتے ہیں تو پھر آپ کو یہ پتا ہونا چاہیے اینڈ ڈیفائن کیسے کیا جاتا ہے. کچھ آدمیوں نے زندگی سے آگے کیریئر رکھ دیا ہے تو انہوں نے اینڈ جو ہے غلط ڈیفائن کیا ہے. مثلاً سکسیس کو جب ڈیفائن کرنے لگے ان سے ترتیب میں غلطی ہوگی.
3: اور اس بک میں وہ یہ بھی بات کرتا ہے کہ آپ کو اپنی پرائیورٹیز کا بھی پتا ہونا چاہیے.
2: دیکھیں جو آدمی بھی اسپرچل ہیلتھ قربان کر کے میٹیریل ہیلتھ کو پائے گا وہ خسارے میں ہے. آپ فزیکل ہیلتھ قربان کر کے چار پیسے کما بھی لیں گے تو آپ کا نقصان ہوگا.
3: ٹرو.
2: تو آپ جب اصل میں جس کلچر میں آپ رہتے ہیں نا یہ پرائیورٹی خراب کر دیتا ہے. یہ آپ کو سوچوانے
3: کیپٹلزم یہی کر رہا ہے.
2: یہ آپ کو یہ یقین دلا دیتا ہے اگر تم نے پیسے نہ کمائے تو تم رول جاؤ گے. یہ آپ کو انسیکیور بنا دیتا ہے. یہ آپ کو تھریٹن کرتا رہتا ہے کہ ابھی تم گئے ابھی تم گئے ابھی تم گئے. تو اگنور کیا ہوا؟ آپ کا پیس آف مائنڈ. اگنور کیا ہوا؟ آپ کی اسپرچل ہیلتھ.
3: آپ کانسٹنٹ سٹرگل میں اور لوپ میں چلنا شروع ہو جاتا ہے. آپ
2: کا کارپوریٹ سیکٹر اتنا تھریٹننگ ہے کہ آپ روز ناشتے کے بغیر ڈیڈ لائن میٹ کر رہے ہیں. تو اس سے کیا ہو رہا ہے کہ آپ اپنی فزیکل ہیلتھ بیچ رہے ہیں. اب جب آپ بیچ یعنی اتنی قیمتی چیز اتنے سستے میں بیچ رہے ہیں تو حماقت ہو رہی ہے. تو جب آپ ریفلیکٹو موڈ میں کبھی گئے ہی نہیں, سیلف اویئرنیس پہ آئی نہیں, پرو ایکٹیو ہونے کی کوشش ہی نہیں کی, ڈیڈ لائنز کو ریئیکٹ کرتے رہے ہیں ہر وقت, تو آپ کبھی بھی پرائیورٹی سیٹ نہیں کر سکتے. اس کا تھرڈ چیپٹر میں وہ کہتا ہے پٹ فرسٹ تھنگز فرسٹ. مثال کے طور پہ امپورٹنٹ کاموں کو چھوڑ کے ہر وقت ارجنٹ کام کر رہے ہیں تو ایک دن پتا چلے گا لیور فیل ہو گئے بیکاز ادھر دھیان نہیں دیا. کب کا پتا چل گیا تھا کڈنی میں سٹون آ گئی ہے پر کیریئر کی نظر ہوئے تھے. چونکہ اوبسیشن بنا لیا کیریئر کو, ورکولک ہو گئے, منی کو, میٹیریل کو, کسی بھی چیز کو. اس کی میں امپورٹنس کی کمی کی بات نہیں کر رہا پر وہ آؤٹ آف پروپورشن ہو گئی ہے. وہ اوبسیشن بن گئی ہے. جب ایک چیز کو اپنی صحیح جگہ سے ہٹا کے آپ کہیں پلیس کریں گے لائف امبیلنس ہو جائے گی. اچھا اتنا کچھ پا جو لیا ہے تو پھر ہیپینس کیوں نہیں انکریز ہوئی؟ جب آپ کو لگتا تھا یہ ہو جائے گا تو وہ ہو جائے گا. امبیلنس کریں گے ڈپریشن ہوگا.
3: اور پھر اس سے نیکسٹ بات جو وہ ایک ہیبٹ کی کرتا ہے دیٹ دی فرسٹ تھنگ دیٹ یو شوڈ ڈو از دیٹ یو شوڈ سیک ٹو انڈرسٹینڈ رادر دین ٹو بی انڈرسٹوڈ. تو اس کو ہم پھر کس طرح اپنی زندگی میں بھی اپلائی کر سکتے ہیں ان ٹرمز آف اسپرچل ہیلتھ ایز ویل؟
2: اچھا دیکھیں اسپرچل ہیلتھ میں بھی دیکھ لیں کہ کائنات آپ کو بہت کچھ کہہ رہی ہوتی ہے. کائنات کا سکھانے کا طریقہ پین ہے. پین کو سننا آنا چاہیے, چیلنج کو سننا آنا, کرٹیسزم کو سننا آنا. لائف میں ڈیفیکلٹی نہ ہو تو گروتھ ہی نہیں ہوتی.
1: اپنے کمفرٹ زون سے
3: باہر ہی نہیں آ رہے.
2: کوئی آدمی بھی اس مناٹنی کو نہیں توڑتا, اس کمفرٹ زون کو نہیں توڑتا جب تک اسے کوئی چیز وہاں تنگ نہ کرے. اور وہ قدرت کا سکھانے کا طریقہ ہے. چونکہ ہم نے پین کو مظلوم بننے کے لیے استعمال کیا ہے, پین کو گروتھ کے لیے استعمال نہیں کیا. ہمیں پین کو پرسپیکٹو دینا نہیں آیا. وہی پین میرا ایندھن بن سکتا, یعنی وہ پتھر جو اس نے مارے تھے وہ میں تعمیر میں بھی استعمال کر سکتا تھا. میں انہی کا رونا وونڈ لے کے بیٹھا رہا. ایک بات تو یہ ہے. دوسری بات, جب آپ کہتی ہیں سیک فرسٹ ٹو انڈرسٹینڈ دین ٹو بی انڈرسٹوڈ, ہمارے میں نا سمجھے جانے کی تمنا, یعنی کہ مجھے کوئی سمجھے, کوئی میرا ہو, کوئی مجھے سمجھے, مطلب قدرت سے بھی ہم یہ ڈیمانڈ کر رہے ہیں کہ وہ میری وشز کیوں نہیں ایڈریس کرتا, وہ مجھے کیوں نہیں دے دیتا, وہ تمہیں کیوں دے, مطلب وہ تمہیں ہی کیوں دے, کون لگے ہوئے ہو. چونکہ اپنا, چونکہ ہمارے بارے میں جو اپنا ہمارا امیج ہے وہ بھی خراب ہے اور کائنات کے ساتھ بھی ہماری کورسپونڈنس نہیں ہے. تو سیک فرسٹ ٹو انڈرسٹینڈ کا مطلب ہوتا ہے پہلے یہ کلوز آپ سمجھیں گے. اس کائنات کے ساتھ جب آپ ٹیون ہوں گے تو وہ سارا کچھ ہے جو آپ کو چاہیے. یعنی کائنات کے پاس تو سب کچھ ہے, آپ وہ کیوں نہیں دے رہی؟ آپ کو ٹیون ہونا نہیں آ رہا, آپ ریزسٹ کرتے ہیں, آپ نے ایگوئک سٹانس لے لیا ہے, آپ کائنات کی انرجیز کو سرنڈر کرنے کو تیار نہیں ہے. تو سیک فرسٹ ٹو انڈرسٹینڈ کا مطلب ہے کہ پہلے آپ سمجھیں, یعنی سمجھے جانے کی تمنا سمجھانے سے زیادہ ہونی چاہیے, یعنی وہ مجھے سمجھے, وہ میری بات کو سمجھے کی بجائے میں اس کو سمجھوں. اچھا اس کے لیے آپ کا لسنر ہونا ضروری ہے. اور لسنر نان ججمنٹل, جو فتوے لگانے کے لیے نہ سنے, ریئیکشن دینے کے لیے نہ سنے, وہ سنتے ہوئے کیڑے نہ نکال رہا ہو, وہ فالٹ فائنڈنگ نہ کر رہا ہو, وہ آپ کو شک کی نظروں سے نہ دیکھ رہا ہو, وہ ہر وقت کریٹیکل لینس میں نہ بیٹھا ہو, تو پھر کیسے سمجھے؟ ود اے ڈیزائر ٹو انڈرسٹینڈ. آپ کسی بھی آدمی کو جب ود اے ڈیزائر ٹو انڈرسٹینڈ سمجھیں گے تو آپ کو ایک سوال کا جواب ملے گا, وہ جیسا ہے وہ ویسا کیوں ہے. اور جب آپ کو یہ سمجھ آئے گی آپ کو اس پہ غصہ نہیں آئے گا, ہمدردی پیدا ہو جائے گی.
3: اس سے کیا یہ بات یہ نہیں آتی کہ پیرنٹنگ کا اس پہ بہت بڑا رول ہوتا ہے؟ لائک فار ایگزامپل ہم ہمیشہ یہ دیکھتے ہیں کہ ہمارا بچہ, یہ بک میں بھی بات ہوئی ہوئی ہے اور جنرلی بہت امپورٹنٹ چیز بھی ہے دیکھنے والی, کہ یہ بچہ یہ ریئیکشن کیوں کر رہا ہے. ہم ہمیشہ اس ریئیکشن کو دیکھتے ہیں, ہم یہ نہیں دیکھتے کہ اس ریئیکشن کے پیچھے کیا ایکشنز ہو رہے تھے جس کی وجہ سے یہ ریئیکشن آیا ہے بچے میں.
2: چھوٹے بچے کا جو اینگر ہے نا وہ نارمل نہیں ہے. اسے اینگر آتا ہے آپ کی کسی حرکت کی وجہ سے. اسے اینگر آتا ہے جب اس کی اموشن نیڈ ایڈریس نہیں ہوتی. اسے اینگر آتا ہے یا ڈائٹ ڈیفیشنسی ہوگی یا لو ڈیفیشنسی ہوگی. سات سال کی عمر تک اگر آپ اپنے بچے میں اریٹیشن دیکھتے ہیں, انوائنس دیکھتے ہیں, اینگر دیکھتے ہیں,

0: आप सुन रहे हैं यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब FM 92.6 UCP की दुनिया।
1: वेलकम बैक टू FM 92.6 UCP की दुनिया। जैसा कि हम बात कर रहे थे इम्पोर्टेंस ऑफ लैंग्वेज के बारे में, तो मैम सुमेरा, मैम नीता, मैम आपसे ये पूछना चाहूँगा कि पिछले 2-3 साल से ELC डिपार्टमेंट को में चेंजेस लाई गई हैं, तो उसके बारे में आप थोड़ा सा एक्सप्लेन करिएगा।
2: अच्छा मौसी, यहाँ पर सबसे पहली बात तो मैं ये कहना चाहूँगी कि हाँ, बिल्कुल ठीक कहा आपने, देयर आर सम चेंजेस व्हिच हैव बीन देयर इन द ELC डिपार्टमेंट। और सबसे अच्छी बात ये है कि वो चेंजेस जो है बहुत बेहतरी लेके आई हैं। वो चेंजेस जो है बेसिकली देवर द, यू कैन से दैट द सोर्स ऑफ इम्प्रोवाइजेशन, ठीक है।
3: तो डायरेक्टर हैज एक्चुअली मेड अ लॉट ऑफ चेंजेस,
2: लॉट ऑफ चेंजेस, एंड यू विल सी, और अभी आप ऑब्जर्व भी कर रहे होंगे कि लाइक दो चेंजेस दे हैव पॉजिटिव इम्पैक्ट, ठीक है। ये चीज जो है ना, आप बहुत क्लियरली उसको ऑब्जर्व कर सकते हैं कि देखें, जैसे हमारा जो ELC है उसको उन्होंने English 1, English 2, English 3 और स्किल सेंटर, इसमें जो है वो डिवाइड कर दिया गया, ठीक है। और फिर हर सेक्शन का, लाइक E1 का, E2 है या स्किल सेंटर है, हर एक के लिए हमारे रिसोर्सेज अलग से हो गए थे। हमारा जो है ना इसको बहुत ज्यादा ऑर्गेनाइज कर दिया गया है, बिल्कुल पहले के नस्बत जो है ना।
3: बात बेसिकली ये है कि हमने अब स्टूडेंट्स के लेवल्स ऑफ अंडरस्टैंडिंग के अकॉर्डिंगली अपने कोर्स को डिजाइन किया है और डिवाइड किया है। सो व्हेन वी टॉक अबाउट स्किल सेंटर, वो बिल्कुल ही एक बेसिक लेवल है जहां पर आप बच्चों को ऑलरेडी जो पढ़ कर आए हैं और अभी न्यूली एनरोल्ड हुए हैं, हम चाहते हैं कि हम उनकी बेसिक अंडरस्टैंडिंग को थोड़ा सा और डेवलप करें, तो वी डू दैट इन स्किल सेंटर। जब हम E1 की बात करते हैं तो वहां पर भी हम टोटली कैम्ब्रिज का कोर्स इंट्रोड्यूस करा रहे हैं, जहां पे हमने ऑलरेडी जब बात की है टारगेटेड जो हमारी 4 स्किल्स हैं, रीडिंग, राइटिंग, लिसनिंग एंड स्पीकिंग, उस पर बात करते हैं और उस पर हम उनको थोड़ा सा बेहतर बनाने की कोशिश करते हैं। वी फोकस ऑन राइटिंग लाइक पैराग्राफ राइटिंग, एंड व्हेन इट कम्स टू E2 व्हिच इज एक्सपोजिटरी राइटिंग, यहां पर हमारा यही टारगेटेड स्किल्स का थोड़ा सा एक एडवांस लेवल आता है व्हिच इज B2 लेवल, ठीक है। सो जो आपकी, जैसे आपकी IELTS की राइटिंग होती है विच इज यू नो एट द B1 लेवल, वी गो टू द इंटरमीडिएट एंड सम एडवांस लेवल लाइक B2 लेवल में आ जाता है, ठीक है, जहां पर हम एक अंडर ग्रेजुएट से एक्सपेक्ट करते हैं कि वो थोड़ा सा और बेहतर हो इन देयर रीडिंग, राइटिंग, लिसनिंग एंड स्पीकिंग। सो विद ईच पासिंग सेमेस्टर यू गेट टू सी एन अपग्रेडेशन इन देयर लेवल ऑफ अंडरस्टैंडिंग ऑफ इंग्लिश लैंग्वेज, राइट। एंड जब आपका E3 का लेवल आता है तो वहां पर आपको टेक्निकल बिजनेस राइटिंग के पॉइंट ऑफ व्यू से जो है आपको ट्रेन किया जाता है कि हाउ टू एक्चुअली मे बी सर्वाइव इन अ, इफ आई वुड से दैट इन अ फन वे, कि हाउ टू सर्वाइव इन अ कॉर्पोरेट वर्ल्ड, हाउ टू मेक अ रेज्यूमे, हाउ टू प्रिपेयर अ CV, हाउ टू राइट अ टेक्निकल रिपोर्ट, हाउ टू मेक अ फॉर्मल रिपोर्ट, हाउ टू कंडक्ट एन इंटरव्यू, एंड मे बी हाउ टू राइट अ फीजिबिलिटी रिपोर्ट। स्पेशली जो स्टूडेंट्स इन सब्जेक्ट्स को पढ़ चुके हैं उनको इसकी अंडरस्टैंडिंग जरूर होगी कि जब आप इन पे एक फॉर्म यू नो एक सॉर्ट ऑफ यू नो जब आप प्रैक्टिस करते हैं थ्रू अ डिफरेंट मॉडल्स जो कि हम अपने स्टूडेंट को प्रोवाइड करते हैं, देन वी प्रैक्टिस इट लाइक जिसे आप गाइडेड प्रैक्टिस करते हैं, और उसके बाद हम उनको एक इंडिपेंडेंट प्रैक्टिस की तरफ ले जाते हैं एट द एंड, सो दैट जब वो किसी कॉर्पोरेट सेक्टर को ज्वाइन करें इन द फ्यूचर, उनके लिए कितना आसान हो इसको यू नो नेचुरली एंड इन अ रियल वर्ल्ड इसको आप परफॉर्म कर सके बेहतर वे में। सो इंग्लिश लैंग्वेज इज नॉट जस्ट रिजर्व्ड विद द ग्रामेटिकल फंक्शंस एनी मोर, इट्स अबाउट लर्निंग टू सर्वाइव इन द रियल वर्ल्ड यूजिंग दिस लैंग्वेज।
2: अच्छा, इन चेंजेस के साथ साथ मैं एक और चेंज की बात करूंगी कि पहले तो ये होता था हमारे यहाँ पर स्किल सेंटर में दैट वी ऑफर स्किल सेंटर ओनली टू द फर्स्ट सेमेस्टर स्टूडेंट, बट अब इसके साथ हम ये कह रहे हैं कि नेक्स्ट टाइम जो है हमने अपना स्किल सेंटर एक टू सेकंड सेमेस्टर के स्टूडेंट्स के लिए ऑफर करेंगे, डेफिनेटली विद डिफरेंट रिसोर्सेज, विद डिफरेंट एक्टिविटीज अकॉर्डिंग टू दियर लेवल्स। और इसके साथ साथ हम समर में जो है फॉर आर सीनियर स्टूडेंट्स ऑफ 6, 7 और 8 सेमेस्टर वी आर गोइंग टू ऑफर स्किल सेंटर फॉर देम एज वेल, राइट। सो अगर आप में से कोई सीनियर स्टूडेंट है और वो इंटरेस्टेड है तो दे कैन आई मीन गेट देमसेल्व्स एनरोल्ड इन द स्किल सेंटर एज वेल, राइट। वहां पर जो है हम कुछ हायर लेवल के ऊपर बात करेंगे, दैट हायर लेवल कम्युनिकेशन के ऊपर बात करेंगे, हायर लेवल जो हमारी जॉब्स रिक्वायरमेंट है उनके ऊपर जो है वो बात करेंगे। तो ये भी जो है ना एक दो चेंजेस इसमें ELC में स्पेसिफिकली जो है वो स्किल सेंटर में लाई गई हैं।
1: جی میم سمیرا، میم نیدا، میں آپ سے یہ پوچھنا چاہوں گا کہ جو ہمارے اسٹوڈینٹس ہیں آنے والے اور جو ابھی کنٹینیو اسٹڈی کر رہے ہیں، ان کو آپ کوئی میسج دینا چاہیں انگلش لینگویج کے بارے میں تو وہ آپ بتا دیں.
2: اچھا چلے، میں صرف انگلش لینگویج کی تو بات نہیں کروں گی، میں کلوزنگ جو ہے وہ اس طرح سے کرنا چاہوں گی کہ اسٹوڈینٹس ریڈنگ کو اپنی ہیبٹ بنائیں. میں آپ سے یہ نہیں کہہ رہی کہ آپ ود ان ون ویک جو ہے ایک بک کمپلیٹ کریں، نو، آپ ایٹ لیسٹ 2 to 3 pages آن ڈیلی بیسس. آپ جسٹ اس چاہے ایک پیج جو ہے وہ کوئی سی بھی بک سلیکٹ کریں اپنے کورس، ناٹ اونلی کورس ریلیٹڈ، یو نیڈ ٹو گو فار دا ادر بکس ایز ویل. ہمارے پاس جو ہے وہ لٹریچر بھرا پڑا ہے پنجابی لینگویج میں، انگلش لینگویج میں، آپ کسی بھی لینگویج کو ٹارگیٹ کریں جو آپ لرن کرنا چاہتے ہیں. اگین اسپیسیفکلی وی آر کنسرن ود دا انگلش لینگویج، تو آپ کوئی سی بھی انگلش لٹریچر کی بکس جو ہے، شارٹ اسٹوریز ہمارے پاس اویلیبل ہوتی ہیں، ہمارے پاس شارٹ ناولس ہوتے ہیں. میں آپ سے یہ نہیں کہہ رہی کہ آپ ڈائریکٹ کلاسیکل لٹریچر کے اوپر چلے جائیں، آپ ماڈرن لٹریچر سے، شارٹ اسٹوریز سے اسٹارٹ کریں اور ایٹ لیسٹ 1 to 2 pages جو ہے وہ آپ کو ڈیلی بیسس پہ ریڈ آؤٹ کرنے چاہیے. ایٹ دی اینڈ آفٹر سم ٹائم آپ لوگ یہ ریئلائز کریں گے دیٹ یور ووکیبلری دیٹ ہیز چینج، رائٹ؟ آپ کا ایکسپریشن ود دا پیسیج آف ٹائم اٹ بیکمس مور میچور، رائٹ؟ سو یو ول ریئلائز دیٹ کہ اس سے صرف نہ آپ کی انفارمیشن بڑھ رہی ہے بلکہ اس کے ساتھ ساتھ آپ کا ایکسپریشن جو ہے وہ بہت بہتر ہوتا جائے گا.
1: تھینک یو میم سمیرا. میم نیدا، میں آپ سے بھی پوچھنا چاہوں گا کہ آپ اسٹوڈنٹس کے لیے کچھ گولڈن ورڈز بتائیں. اوکے،
3: آئی کین اونلی شیئر اے فیو لائنز وچ از بائی مائی فیوریٹ آئی وڈ سے لنگوسٹ نوم چومسکی. ہی یوز ٹو سے دیٹ لینگویج اور کلاس روم بیسکلی از ناٹ سم تھنگ دیٹ یو کور بٹ وٹ یو ڈسکور. اس کا اردو میں ترجمہ کچھ اس طرح سے ہے کہ کلاس روم آپ کے لیے ایک ایسی جگہ ہے جہاں پر آپ ایک کورس کو کور نہیں کرتے ہیں مگر آپ اپنے اسٹوڈنٹس کے ساتھ ایک نئی چیز کو ڈسکور کرنے کی کوشش کرتے ہیں، ٹھیک ہے؟ تو یو ان کور سم تھنگ اینڈ یو ٹرائی ٹو لرن نیو تھنگس ان دا کلاس روم، رائٹ؟ تو اپنی ایک ہیبٹ بنائیے کہ آپ انگلش لینگویج کو جب لرن کر رہے ہوں آپ اپنے آپ کو فیوچر کے لیے تیار کر رہے ہیں، ناٹ جسٹ ٹو پاس یو نو سبجیکٹ فار اے گڈ گریڈ، ٹھیک ہے؟ سو اگر کچھ بہتر اپنے آپ کو بنانا چاہتے ہیں تو اپنے ٹیچر کے ساتھ فل جو ہے کانفیڈنٹ کے ساتھ بات کریں اور ان سے کچھ نیا سیکھنے کی کوشش کریں، تو اٹ ول ریئلی ہیلپ یو آؤٹ ان دا فیوچر. دیٹ از مائی
1: تھینک یو. تھینک یو میم سمیرا، میم نیدا، بہت بہت شکریہ میم آپ کا.
2: تھینک یو سو مچ.
1: نیکسٹ پروگرام میں اسی شو میں ایک نئے گیسٹ کے ساتھ انشاءاللہ دوبارہ حاضر ہوں گے. اپنا بہت سارا خیال رکھیے گا، سنتے رہیے گا FM 92.6 UCP کی دنیا.